0: देर नहीं लगती। इस वास्ते असीं देखदे आं आम कवियां दियां कवितावां पुरानियां हो जांदियां ने। एक दफा सुनिए, दो दफा सुनिए, फिर तीजी दफा सुनन नूं दिल नहीं करदा, पर महापुरुषां दी बाणी रोज रोज ही पढ़िए कदी पुरानी नहीं हुंदी। मनुख पुराना हो सकदा है, पढ़न वाला पुराना हो सकदा है, कलाम पुरानी नहीं हुंदी, बाणी पुरानी नहीं हुंदी। कारण कि वह अनुभव तो निकली हुंदी है, वह निरी दिमाग तो नहीं निकली हुंदी। आम विचारकां दा कहना है कि जिहड़ी गल सिर्फ जबान तो निकले वह कन्ना तक पहुंचती है, जो दिमाग तो निकले वह दिमाग तक पहुंचती है, और जो आत्मा तो निकले वह आत्मा तक पहुंचती है। तो आत्मा तो उही गल निकलती है जिसनों आत्मा मन है। इस गल नू मुहम्मद इकबाल ने भी कबूलिया, दिल से जो बात निकलती है असर रखती है, पर नहीं ताकते परवाज मगर रखती है। जिहड़ी गल दिल दे डूंघे तल चो निकलेगी वह लाजमी दिल तक पहुंचेगी, उसका बहुत गहरा असर होगा। तो महापुरुषां दे बचन बहुत डूंघे तल तो निकलते हैं, इस वास्ते कदी पुराने नहीं होंगे। आम कवियां दियां रचनावां पुरानियां हो जांदियां क्योंकि तल बहुत डूंगा नहीं, गहराई बहुत महान नहीं। तो साहिब श्री गुरु नानक देव जी महाराज अपने आप नूं कवि कहिंदन ते कहिंदन, हे प्रभु मैं तेरे दर ते आया कुछ गीत लैके कुछ संगीत लैके। मेरे देखे ते परमात्मा दे दर तक पहुंच ही हो सकदा जिहदे कोल गीत होवे, जिहदे कोल संगीत होवे, जिहदे कोल रोणा है, जिहदे कोल पिटना है, जिहदे कोल वासना है, जिहदे कोल दुखड़े ने, उहदा परमात्मा दे दर तक पहुंचना बड़ा औखा है। परमात्मा दे दर तक ते उही पहुंच सकदा है जो गा सके, गीत गा सके, और कविता ते संगीत दियां धुनां अलाप सके। गुरु नानक गाउंदे गाउंदे सो दर तक पहुंचे ने। गुरु नानक ने गा गा के प्रभु नूं रिझाया है, गुरु नानक ने गा गा के ठग्गां नूं सज्जन बनाया है, दैतां नूं फरिश्ता बनाया है, और मनुखां दे अंदर प्रभु दी जोत जगाई है। गुरु नानक वाहिद संसार दा ऐसा धार्मिक प्रचारक है जिसने गा गा के मनुखता नूं परमात्मा दे नाल जोड़िया है। ये ठीक है परमात्मा दा कोई बहुत गहरा तप गुरु नानक ने नहीं किया, गुरु नानक ने योग साधना नहीं साधी, गुरु नानक ने प्राणायाम नहीं किया, गुरु नानक ने जलधारा नहीं की थी, गुरु नानक ने कोई लंबी चौड़ी भगती नहीं की थी, कीर्तन किया है, गाया है, पर इतने गहरे तल तो गाया है, इतनी एकाग्रता दे नाल गाया है कि गुरु नानक दा गावना ही योग बन गया, गुरु नानक दा गावना ही तप बन गया, गुरु नानक दा गावना ही भगती बन गया। पातशाह दी बड़ी सुंदर पंक्ति भी है, जोग बनिया तेरा कीर्तन गाई, जो मैं तेरा कीर्तन गाया है बस यही जोग है, यही भगती है, यही योग दी साधना है, यही योग दी विधियां ने। तो साहब कहिंदे ने, हे परिपूर्ण परमात्मा मैं तेरे दर पे कुछ गीत लेके आया, कुछ संगीत लेके आया, तू सुन। ढहो ढाडी हर गुण गावदा जे हर प्रभ भावे, प्रभ मेरा थिर थावरी होर आवे जावे। सवाल यह पैदा होंदा है कि तू परमात्मा दे दर दे गीत संगीत लेके क्यों आया, किसी होर दे दर ते जा। साहब कहिंदे होर कित्थे मैं लेके जावां, परमात्मा ते थिर है, नैचल है, बाकी ते सब चलायमान है, मैं कित्थे गावां। शेख शरफ सूफी फकीर ने गुरु नानक देव जी महाराज ते सवाल किया सी, शुमा मुकाम कुजा अस्त, थोड़ा मुकाम कित्थे है, तुसी कित्थे रहिंदे हो, थोड़ा घर कित्थे है, शुमा मुकाम कुजा अस्त, थोड़ा घर कित्थे है, थोड़ा टिकाणा कित्थे है। उस वक्त मेरे पातशाह ने एक अगम्मी शब्द उच्चारण किया है, श्री राग विच दर्ज है। साहब कहिंदे ने, मुकाम कर घर बैसना नित नित चलने की धोक, मुकाम कहां पर जानिए जा रहे नैचल लोक, दुनिया कैस मुकामे कर सिदक करने खर्च बांधो लाग रहो नामे। ऐ शेख शरफ किथे मुकाम बनाइए, सब कुछ ते चलायमान है, मैं किथे घर बनावा, दिन रव चले निस सस चले तारका लख पलोए, मुकाम ओही एक है नानका सच बगोए। साहब कहने जमीन चल रही है, सूरज चल रहा है, चंद्रमा चल रहा है, ग्रह नक्षत्र चल रहे ने, सब कुछ चलायमान है, मैं अपना मुकाम बनावा ते किथे बनावा, सब कुछ चल रहा है, रुक जाया कुछ भी नहीं, रुकण दा ना ही मौत है। शरीर विच श्वास चल रहे हैं, मन विच विचार चल रहे हैं, जमीन चल रही है, आसमान चल रहे है, ग्रह नक्षत्र चल रहे हैं, वगदी हुई पवन चल रही है, दरियावां दा जल चल रहा है, साहब कहते हैं सब कुछ ते चल रहा है, रुके होया ते कुछ भी नहीं। ते जब रुके होया कुछ भी नहीं तो मैं किथे मुकाम बनावा। पर गुरु नानक देव जी महाराज कहते ने ये जो सब कुछ चल रहा है किसे रुके हुए आधार ते चल रहा है, नहीं चल परमात्मा है, बाकी सब कुछ चल रहा है, वो केवल टिकया हुआ है, वो नेचल है। तो साहब कहते मैं मकाम किथे बनावा, सब कुछ ते चल रहा है, सब कुछ चलायमान है। शेख शरफ ने कुछ होर भी सवाल किए सन गुरु नानक दे, फकीरी चीज ऐ गुरु नानक दस सकते हो फकीर किसनू कहते ने, संत किसनू कहते ने, फकीरी की है? तो साहबा ने बड़ा सुंदर जवाब दिता, जन्म साखी दे दर्ज है, इब्तिदाए फकीरी फना अस्त, इंतहाए फकीरी बकास्त। किसी उच्चे आदर्श लई अपने आप नू मिटा देना और हमेशा दे लई अमर हो जाना, बस यही फकीरी दी निशानियां ने, यही संत दीयां निशानियां ने। उदे जीवन दा निशाना कोई बहुत उच्चा होवे और उस उच्चे निशाने लई अपने आप नू कुर्बान कर देना, हमेशा लई अमर हो जाना, बस यही फकीर दियां सिफता ने। इस तो इलावा होर कोई फकीर दियां सिफता ने। साहिबा ने ऐसे गहरे रूप दे कीर्तन कीता है, इतने गहरे तल तो संगीत कढ़िया है कि आपका गावना योग बन गया, आपका गावना तप बन गया, आपका गावना ही भगती बन गया। इस वास्ते आप दे घर गुरुद्वारियां दे च अज भी कीर्तन प्रधान है, अज भी गावना प्रधान है। गा के गुरु नाल जुड़ना है, गा के अकाल पुरख दे नाल जुड़ना है। रोंदा होया ते बच्चा भी नहीं चंगा लगता, रोंदा होया वड्डा मनुख किस तरह चंगा लगेगा, नहीं, उसके दर ते जाना है, गाउंदे हुए जाना है, संगीत दियां धुना अलापदे हुए जाना है, ताही परमात्मा की गलवकड़ी नसीब हो सकेगी। तो साहब कहते हे अकाल पुरख, मैं ढाढ़ी दी तरह कवि दी तरह तेरे दर ते आया, हुण ढाढ़ी हर गुण गावदा जे हर प्रभ भावे, प्रभ मेरा थिर थावरे होर आवे जावे, सो मंगा दान गुसाइया जित भुख लै जावे। हे गुसाई, हे संसार दे मालिक, मेरी झोली विच ओ सौगात पा जिदे मिलदे आई सारिया ही भुखां दा अंत हो जाए, क्योंकि भुख है जिथे ते उथे दुख भी होवेगा, भुख ते दुख कट्ठे ही रहिंदे ने। धन दी भुख है दुख है, औलाद दी भुख है दुख है, प्रभता दी भुख है दुख है। दुख भुख नू जन्म देंदी है और भुख दुख दे आसरे ते खड़ी, ये दोनों दा चोली दामन दा साथ है। जिथे भुख होवेगी उथे दुख दा होना लाजमी है, कुदरती है। साहिब कहंदे ने हे परिपूर्ण परमात्मा, तू ऐसा दान मेरी झोली च पा कि भुख दा अंत हो जाए, ताकि भुख दे आसरे ते जो दुख खड़ा है उस दुख दा भी अंत हो जाए। है एक ऐसा पदार्थ जिदे नाल सारियां ही भुखां मिट जांदियां, साच नाम आधार मेरा जिन भुखां सब गवाइयां। तो साहिब कहंदे ने सो मंगा दान गुसाइयां जित भुख लै जावे, हे गुसाई मेरी झोली विच ऐसा दान पा जिस दान दे मिलदे आ तमाम भुखां दा ते दुखां दा अंत हो जाए। अगां शब्द दी पंक्ति बड़ी कीमती है, अरदास सुनी दा तार प्रभ ढाढ़ी को महल बुलावे। कवि दी कीर्तनी दी ढाढ़ी दी अरदास अकाल पुरख ने सुन ली, बुलाया, आख्या की चाहिदा, मंगो की चाहिदा। गुरु नानक देव जी महाराज दा फरमान, प्रभ देख दया दुख भुख लथी ढाढ़ी को मंगण चित ना आवे। साहिबां दा फरमान, हे प्रभु तैनू देखदे आई भुखां दा अंत हो गया, दुखां दा अंत हो गया, हुण मैं की मंगा, हुण ते अंदर कोई मंग रही नहीं, तू सामने आया है, सारियां ही भुखां मिट गईयां, सारे दुख मिट गए ने। दरअसल परमात्मा दा मिलना ही सुख दा मिलना है, सुख दा मिलना नहीं है, क्योंकि सुख परमात्मा दे नाल जुड़िया होया, संसार दे नाल जुड़िया होया नहीं। कदी असी कह दें सानू सुख मिले, नहीं, परमात्मा दा मिलना ही सुख दा मिलना है, केवल सुख दा मिलना سکھ دا ملنا نہیں ہے. تو صاحب کہندے نے جس وقت پرماتما ملدا ہے سب کچھ مل جاندا ہے. منگ منکھ دے اندر رہے گی چاہے سنسار دی ہوئے تے چاہے کرتار دی ہوئے. دھارمک دنیا وچ چار پدارتھاں دی بڑی اہمیت منی جاندی ہے. دو پدارتھاں دا سمبند سنسار نال ہے تے دو پدارتھاں دا سمبند ادھیاتمک نال ہے. جنہاں دو پدارتھاں دا سمبند سنسار نال ہے وہ ہیں دھن تے کام. جنہاں دو پدارتھاں دا سمبند ادھیاتمک نال ہے وہ ہے دھرم ارتھ کام موک. وہ ہے دھرم تے موکش جس دا سمبند ادھیاتمک نال ہے. کہندے نے جیوں جیوں بندہ دھرمی بنتا ہے تیوں تیوں اس نو موکش دی پراپتی ہوندی. اس دے بندھن ٹٹدے نے. بندھن کی نے؟ شریر نو بیماریاں دے بندھن نے, من نو وکاراں دے بندھن نے, آتما نو جنم تے مرن دا بندھن. جیسے جیسے بندہ دھرم دے گہرے تل وچ جاندا ہے بیماریاں دے بندھن تو شریر آزاد ہوندا ہے, وکاراں دے بندھن تو من آزاد ہوندا ہے, اور جنم مرن دے بندھن تو جیو آتما آزاد ہوندی ہے, انہوں موکش دی پراپتی ہو جاندی ہے. موکش پرم اپلبدھی ہے. موکش تو بنا اور کوئی ایسا پھل نہیں جس دے چ اتنا سواد ہوئے رس ہوئے. تو جیوں جیوں دھرم ودھدا ہے تیوں تیوں موکش ودھدا ہے, اور جیوں جیوں دھن ودھدا ہے تیوں تیوں کام ودھدا ہے. صرف دھن ہے تے دھرم نہیں, ایسے بندے دا کامی ہو جانا اتی کامی ہو جانا قدرتی گل ہے. تو جیسے جیسے گھر وچ دھن ودھے نالے دھرم بھی ودھے, تاں ہی سنتولن قائم رہے گا, ورنہ توازن ڈاواں ڈول ہو جائے گا, سنتولن بگڑ جائے گا. جتنی سیما وچ دھن ودھے اتنی ہی سیما وچ دھرم ودھے تاں پھر کی ہوئے گا؟ جتنی سیما وچ کام ودھے گا اتنی سیما وچ موکش بھی ودھے گا. اور اے چار پدارتھ منے گئے نے. چار پدارتھ دے ملدیاں ہی منکھ مالا مال ہو جاندا ہے. دو پدارتھ سنسار دا سکھ پیدا کردے نے, اور دو پدارتھ ادھیاتمک رس نو جنم دیندے نے, آتما دے کھیڑے نو جنم دیندے نے, آتمک پرسنتا نو جنم دیندے نے. اے تے ٹھیک ہے کہ منکھی تن واسطوک تین ہستیاں دا مجموعہ ہے, شریر من آتما. شریر دا جو شریر نال ملن ہے, پدارتھ دا جو پدارتھ نال ملن ہے, کیونکہ شریر سوئم ایک پدارتھ ہے, پنج تتاں دا پتلا ہے, پدارتھاں دی بنتر ہے. پدارتھ دا جو پدارتھ نال میل ہے, شریر دا جو شریر نال میل ہے, اتھوں جو رس پیدا ہوندا ہے اس نو کام رس کہندے. من دا جو من نال میل ہے, اس میل تو جس رس دا جنم ہوندا ہے اس نو پریم رس کہندے نے. تے آتما دا جو پرماتما نال میل ہے, اس میل تو جس رس دا جنم ہوندا ہے اس نو بھگتی کہندے نے. بھگتی رس شکھر دا رس ہے, بھگتی رس سب تو اچے دا رس ہے. کام رس پشواں دی دنیا چ بھی ہے, پنچھیاں دی دنیا وچ بھی ہے, کیڑے مکوڑیاں دی دنیا وچ بھی ہے. اگر اس رس تو منک اچا نہیں اٹھیا تو پھر پشواں دے تل تے کھڑا ہے. منکھتا دے تل تے بندہ ادوں پہنچ جاندا ہے جد پریم دی دنیا چ پہنچتا ہے. تو صرف کامنا دا سمبند گرو نال جوڑنا, اے سمبند کوئی بہت اچا نہیں, پر گرو دے وچاراں نال اپنے وچار جوڑ لین, گرو دے من نال اپنا من جوڑ لینا, تو دو دلاں دے جڑدیاں, دو وچاراں دے جڑدیاں پیار دا جنم ہوندا ہے. جس دن دو وچار ایک ہو جاندے ہیں پیار پیدا ہوندا ہے, اتھے سنے دا جنم ہو جاندا ہے. پریم تے سنے ایک بہت وڈی ترپتی دے جاندی ہے. صاحب کہندے نے جنی چاکھیا پریم رس سے ترپت رہے آگائے. پریم دے نال ترپتی ملدی ہے, لیکن پرم آنند پرم پرسنتا ادو ہی منکھ نو ملدی ہے جد آتما دا پرماتما نال میل ہوئے. آتما دا پرماتما نال ملن ہوئے. تو صاحب دی بانی دا فرمان پربھو چنتن دے نال منکھ دی جھولی چار پدارتھاں نال پر جاندی ہے. انہوں دھن وی مل جاندا ہے, امنا دی پورتی وی ہو جاندی ہے. پربھو چنتن دے نال دھارمک طور تے جو نام دا رس آنند ہے وہ بھی چولی چ پہ جاندا ہے, اور موکش دی پراپتی ہو جاندی ہے. گرو ارجن دیو جی مہاراج دا فرمان, چار پدارتھ جے کو مانگے ساد جنا کی سیوا لاگے. اے بندے جے تینو چار پدارتھ چاہیے نے, انہاں پدارتھاں دے نال جے تو اپنی جھولی بھرنا چاہنا ہے تو ستسنگ دے چ آ, گرو دی شرم دے چ آ, گرو دی شرن ست سنگ دا رس اور گرمت دیاں وچاراں تیرے اس جھولی نو چار پدارتھاں نال بھر دین گیا تے انہاں پدارتھاں تو کوئی ہور اچا پدارتھ ہے نہیں جس وقت دھن تے کامنا دی پورتی ہو جائے سنسار تو منک اچا اٹھدا ہے سب کچھ مل گیا تے جس دن دھرم تے موکش منک نو مل گیا اس دن تے بندہ اس سنگھاسن تے جا بیٹھتا ہے جس سنگھاسن تے پرماتما آپ بیٹھا ہے بھگت کبیر کہنن اب تو جائے چڑے سنگھاسن ملے ہیں سارنگ پانی رام کبیرا ایک بہے ہیں کوئے نہ سکے پچان.
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington. 1550 AM Gurbani segment is brought to you in memory of Sardar Ajit Singh Baad and Sardarni Surinder Kaur Baad. 1550 Radio de utte Gurbani de kise vi program nu sponsor karna chahunde ho ta call karo 604-900-7790.
2: ਪੰਜਾਬੀਆਂ ਦਾ ਇੱਕੋ ਇੱਕ ਹਰਮਨ ਪਿਆਰਾ ਗਰੋਸਰੀ ਸਟੋਰ ਫਰੂਟੀ ਕਹਿਣਾ ਜਿਨ੍ਹਾਂ ਦੇ ਪ੍ਰਾਈਸਿਸ ਹੋਲਸੇਲ ਨਾਲੋਂ ਵੀ ਘੱਟ ਹਨ ਫਰੂਟੀ ਕਹਿਣਾ ਦੀ ਨਵੀਂ ਲੋਕੇਸ਼ਨ ਸਾਊਥ ਸਰੀ ਵਿੱਚ ਖੁੱਲ ਗਈ ਹੈ 2990152 ਸਟਰੀਟ ਇਸ ਹਫਤੇ ਦੇ ਸਪੈਸ਼ਲ ਹਨ 3 ਸਪਟੈਂਬਰ ਤੋਂ 9 ਸਪਟੈਂਬਰ ਤੱਕ ਲਾਲ ਗੰਡੇ 25 ਪਾਉਂਡ ਦਾ ਬੈਗ 17.98 ਦਾ ਪੀਲੇ ਗੰਡੇ 50 ਪਾਉਂਡ ਦਾ ਬੈਗ 17.98 ਦਾ ਅਤੇ BC ਲੰਬੀਆਂ ਕੌੜੀਆਂ ਮਿਰਚਾਂ 49 ਨੂੰ ਪਾਉਂਡ
3: ਫੈਮਿਲੀ ਕੇਅਰ ਫਾਰਮੇਸੀ
4: ਪੂਰੇ BC ਵਿੱਚ ਹੋਮਿਓਪੈਥਿਕ ਦਵਾਈਆਂ 'ਚ ਨੰਬਰ 1
3: ਇਹਨਾਂ ਕੋਲੋਂ ਤੁਸੀਂ ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਵਿਟਾਮਿਨ ਸਪਲੀਮੈਂਟਸ ਹਰਬਲਸ ਅਤੇ ਹੋਮਿਓਪੈਥਿਕ ਪ੍ਰੋਡਕਟਸ ਲੈ ਸਕਦੇ ਹੋ
4: ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਨੈਚੁਰਲ ਹੈਲਥ ਪ੍ਰੋਡਕਟਸ ਕੰਪਰੈਸ਼ਨ ਸਟਾਕਿੰਗਸ ਆਰਥੋਪੀ ਪ੍ਰੋਡਕਟਸ ਵੀ ਲੈ ਸਕਦੇ ਹੋ
3: ਹੁਣ ਮੋਬਿਲਿਟੀ ਏਡ ਰੈਂਟ ਜਾਂ ਬਾਏ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ
4: ਫ੍ਰੀ ਪਲਿਸਟਰ ਪੈਕਿੰਗ ਤੇ ਡਿਲੀਵਰੀ ਦੇ ਨਾਲ ਨਾਲ ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਗਵਰਨਮੈਂਟ ਤੇ ਪ੍ਰਾਈਵੇਟ ਕਲੇਮਸ ਵੀ ਲੈਂਦੇ ਹਨ
5: 3 ਲੋਕੇਸ਼ਨਸ ਟੂ ਸਰਵ ਯੂ ਸਰੀ ਡੈਲਟਾ ਐਂਡ ਵਾਈਟ ਰੌਕ
3: ਜਾਂ ਕਾਲ ਕਿਰਨ ਐਟ 604-581-1900
1: ਯੂ ਆਰ ਲਿਸਨਿੰਗ ਟੂ KRPI 1550 Radio, Ferndale, Washington.
2: ਪੰਜਾਬੀਆਂ ਦਾ ਇੱਕੋ ਇੱਕ ਹਰਮਨ ਪਿਆਰਾ ਗਰੋਸਰੀ ਸਟੋਰ ਫਰੂਟੀ ਕਹਿਣਾ ਜਿਨ੍ਹਾਂ ਦੇ ਪ੍ਰਾਈਸਿਸ ਹੋਲਸੇਲ ਨਾਲੋਂ ਵੀ ਘੱਟ ਹਨ ਫਰੂਟੀ ਕਹਿਣਾ ਦੀ ਨਵੀਂ ਲੋਕੇਸ਼ਨ ਸਾਊਥ ਸਰੀ ਵਿੱਚ ਖੁੱਲ ਗਈ ਹੈ 2990152 ਸਟਰੀਟ ਇਸ ਹਫਤੇ ਦੇ ਸਪੈਸ਼ਲ ਹਨ 3 ਸਪਟੈਂਬਰ ਤੋਂ 9 ਸਪਟੈਂਬਰ ਤੱਕ ਲਾਲ ਗੰਡੇ 25 ਪਾਉਂਡ ਦਾ ਬੈਗ 17.98 ਦਾ ਪੀਲੇ ਗੰਡੇ 50 ਪਾਉਂਡ ਦਾ ਬੈਗ 17.98 ਦਾ ਅਤੇ BC ਲੰਬੀਆਂ ਕੌੜੀਆਂ ਮਿਰਚਾਂ 49 ਨੂੰ ਪਾਉਂਡ
3: ਫੈਮਿਲੀ ਕੇਅਰ ਫਾਰਮੇਸੀ
4: ਪੂਰੇ BC ਵਿੱਚ ਹੋਮਿਓਪੈਥਿਕ ਦਵਾਈਆਂ 'ਚ ਨੰਬਰ 1
3: ਇਹਨਾਂ ਕੋਲੋਂ ਤੁਸੀਂ ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਵਿਟਾਮਿਨ ਸਪਲੀਮੈਂਟਸ ਹਰਬਲਸ ਅਤੇ ਹੋਮਿਓਪੈਥਿਕ ਪ੍ਰੋਡਕਟਸ ਲੈ ਸਕਦੇ ਹੋ
4: ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਨੈਚੁਰਲ ਹੈਲਥ ਪ੍ਰੋਡਕਟਸ ਕੰਪਰੈਸ਼ਨ ਸਟਾਕਿੰਗਸ ਆਰਥੋਪੀ ਪ੍ਰੋਡਕਟਸ ਵੀ ਲੈ ਸਕਦੇ ਹੋ
3: ਹੁਣ ਮੋਬਿਲਿਟੀ ਏਡ ਰੈਂਟ ਜਾਂ ਬਾਏ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ
4: ਫ੍ਰੀ ਪਲਿਸਟਰ ਪੈਕਿੰਗ ਤੇ ਡਿਲੀਵਰੀ ਦੇ ਨਾਲ ਨਾਲ ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਗਵਰਨਮੈਂਟ ਤੇ ਪ੍ਰਾਈਵੇਟ ਕਲੇਮਸ ਵੀ ਲੈਂਦੇ ਹਨ
5: 3 ਲੋਕੇਸ਼ਨਸ ਟੂ ਸਰਵ ਯੂ ਸਰੀ ਡੈਲਟਾ ਐਂਡ ਵਾਈਟ ਰੌਕ
3: ਜਾਂ ਕਾਲ ਕਿਰਨ ਐਟ 604-581-1900
6: Need help navigating our ever-changing real estate market? Gurdale Baud of RE/MAX Real Estate Services is among the top 1% of all Lower Mainland realtors. Whether you're thinking of buying or selling residential properties, commercial properties, or farmland, call the agent with 30 years of experience to help you. Gurdale Baud, your realtor for life. Call Dale at 604-303-7653 or go online at GurdaleBaudGroup.com.